0: 1 Asian Community Radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
6: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में
5: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे
6: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
5: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
6: लीड रोड फेस्टिवल
5: बेफोर्ड एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर
6: आप भी
5: जरूर आइएगा उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंटीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
5: फर्स्ट चॉइस 106
6: लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
7: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
6: आओ असल सोने के जेवरात के लिए दुबई चले
8: मगर दुबई का टिकट तो हमने लिया ही नहीं
6: अरे पगली अब दुबई ब्रेडफोर्ड में ही आ गई जी हाँ दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है
8: जी मिल करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार
6: टॉप क्वालिटी बेहतरीन सर्विस ओपन 7 डेज
8: 30 वेटली हिल ब्रेडफोर्ड BD8 8NG फोन 01274477257
6: दुबई ज्वेलर्स व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेश खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताज़ा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD8 8JL बुखारी पसंद आपकी और हमारी बुखारी
9: दूल्हे का सेहरा सुहाना लगता है
8: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
6: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड
8: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
6: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
8: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3 ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
10: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रम्स
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD6 1DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
11: Sheffield Mela CIC presents DeciFest Sheffield Mela 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8 p.m. A family fun day for the whole family with fun fair, food stalls and Mela shopping. Featuring live performances from Lemba Hussainpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
3: क्या आपकी आवाज़ खूबसूरत है? क्या आपने बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज़ सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए। Bradford Asian Radio.
12: Call the studio now. 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
13: جی ہاں مجھے سامعین کرام، آپ بریڈفورڈ ایشین ریڈیو کی نشریات سماعت فرما رہے ہیں 1413 AM پہ۔ یہی نشریات پہنچتی ہیں ڈیپ کے ذریعے بھی کچھ علاقوں میں، اور ساتھ ہی ساتھ آن لائن آپ ہمیں سن پاتے ہیں پوری دنیا میں۔ ساتھ ہی ساتھ ہمارے اسمارٹ ایپ کے ذریعے آپ موبائل فون پر بھی ہماری نشریات کو سن سکتے ہیں۔ آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق، پروگرام انتخاب کے ہمراہ۔ آج کا ہمارا حروف تہجی جو ہے وہ بے ہے، با جسے ب کہتے ہیں، اور اس سے کچھ الفاظ ہم نے آپ کو بتائے: بائی، ہما، بحضور، بدرجہا، بدستور، بدقت، بطبیب خاطر، بلاجماع، بالمشافع، بادی النظر، بار خاطر اور بارک اللہ۔ تو کچھ آپ سے ہم سیکھیں گے، آپ ہمیں بتائیں گے، ہم منتظر ہیں۔ فی الحال ابھی کال مت کیجئے گا، کیونکہ ابھی ہم جو سلسلہ ہے کس کا ہے، جی ہاں، الطاف فاطمہ کے ناول جو شہرہ آفاق ادبی انعام یافتہ ناول ہے دستک نہ دو، اس کا وہ ہم آپ کے گوش گزار کریں گے۔ اس سے پہلے یہ بھی بتا دیں، رخسانہ صاحبہ بہت شکریہ، بڑی نوازش، آپ پروگرام میں شامل ہوئیں، تہے دل سے آپ کے مشکور و ممنون۔ آپ کی پیاری سی میٹھی سی آواز سن کے بہت اچھا لگا۔ آپ نے بتایا ابھی ذرا آپ مصروف ہیں، اور ساتھ ہی ساتھ ہماری دلی دعا ہے رخسانہ صاحبہ کہ اللہ تعالیٰ آپ کی والدہ صاحبہ کو لمبی زندگی دے، صحت اور تندرستی والی، مکمل صحت والی زندگی عطا فرمائے، مکمل شفائے کاملہ عطا فرمائے۔ والدین بہت ضروری ہوتے ہیں، ہم نے کل بھی پروگرام میں یہ بات کی تھی کہ جتنی بھی عمر گزر جائے، بعض اوقات یوں محسوس ہوتا ہے کہ شاید اب والدین کی اتنی ضرورت نہیں رہی، لیکن ہم بالکل غلط ہوتے ہیں، سراسر غلط ہوتے ہیں۔ بلکہ جب آپ بڑی عمر میں پہنچتے ہیں، درمیانی عمر میں، بڑی عمر سے مراد، یا جو جو وقت گزرتا ہے، آپ کو والدین کی زیادہ ضرورت محسوس ہوتی ہے، وہ آپ کے دل کے مزید قریب ہو جاتے ہیں، یہ حقیقت ہے۔ تو اللہ تعالیٰ جن کے والدین حیات ہیں، والد یا والدہ یا دونوں، اللہ تعالیٰ ان کو صحت اور تندرستی والی لمبی زندگی عطا فرمائے، خصوصاً رخسانہ صاحبہ، آپ کی والدہ صاحبہ کو۔ پریشان مت ہو، کل ہم نے، اگر آپ نے پروگرام سنا ہو تو کل ہماری ایک دوسری کالر ہیں زرکا صاحبہ، ان کی والدہ صاحبہ کی کل برسی تھی، اور اس حوالے سے ایک واقعہ بھی ہم نے گوش گزار کیا تھا ان کے۔ بہرحال ہم تو یہ کہیں گے کہ اللہ پاک انہیں لمبی زندگی اور مکمل صحت عطا فرمائے، ان کے لیے آسانیاں عطا فرمائے ان کو، اور مزید آپ کو بھی صبر عطا فرمائے، مزید آپ کو حوصلہ اور ہمت دے، آپ ان کی خدمت کر سکیں، آپ ان کے کام آ سکیں۔ ہم تو دعا کر سکتے ہیں، باقی کوشش کر سکتے ہیں، نتیجہ جو ہے وہ اوپر والے کے ہاتھ میں ہے، اللہ تعالیٰ کے ہاتھ میں ہے، لیکن اللہ دل سے مانگی ہوئی دعا کو رد یقیناً نہیں کرتا۔ تو رخسانہ صاحبہ، آپ کے لیے بہت خوبصورت سی غزل ہم نے ایک کیو کر رکھی ہے، وہ آپ کے لیے پیش کریں گے، لیکن اس دستک نہ دو کے سلسلے کے بعد تو تھوڑا سا آپ کو انتظار کرنا پڑے گا۔ اب چوتھا باب ہم اس کا سنا رہے ہیں آپ کو، سامعین کرام، دستک نہ دو کا، جن لوگوں نے سنا ہے۔ چوتھا باب یوں شروع ہوتا ہے کہ اور جب وہ اداس اور غمزدہ اس پہاڑی ڈاک بنگلے جیسے مکان کے پھاٹک کی طرف دیکھے بغیر ہی آگے بڑھ گیا، تو باغ کی نیچی سی دیوار پر سے منہ نکال کر مالی نے اس کو آواز دی: اے چینا، ادھر آئے گا؟ چینا رکا اور سائیکل پر چڑھے چڑھے ہی دیوار کے قریب آ کر بولا: کیا آئے، اتنی دفعہ تو آ کر گیا ہے، بہرا الو کا بچہ بولتا ہے، چینا شور مت کرو، بیگم لوگ سوتا ہے۔ ہم پوچھتا، تمہارا بیگم لوگ سارے ٹائم سوتا ہے؟ مالی ہسا اور اس کے سر پر گرا دی ہوئی چوٹی بھی ہسی: اس ٹائم تو جاگ رہا ہے چینا، اندر چلے جاؤ، وہ ہم کو کئی بار بول چکی ہیں کہ ذرا چینا کا دھیان رکھنا۔ پھر وہ رازداری میں گردن بڑھا کر بولا، بٹیا کی شادی ہونے کو ہے نا، اس کارن روز تمہاری راہ دیکھتی ہے۔ شادی ہونے کو ہے تو ہمارا راستہ کیوں دیکھتا ہے، ہم کیا دولہا ہے؟ صفدر نے معصومیت سے آنکھیں جھپکائیں۔ چل دور ہو مسخرہ نہیں تو، جا تو اندر، خوب بکری ہوگی، بٹیا بڑے گھر جا رہی ہے، خوب جہیز لے کر جائے گی۔ وہ سائیکل سے کود پڑا اور گٹھڑ کے بھاری بوجھ سے دبی ہوئی سائیکل کو گھسیٹتا ہوا اندر داخل ہو گیا اور غسل خانے کی کھڑکی کے قریب جا کر پورے زور سے آواز لگائی، چائنا مین، چائنا مین۔ ہر طرف حسب معمول سناٹا تھا۔ تیسری آواز کے ساتھ ساتھ وہ مایوسی سے مڑا کے غسل خانے کی کھڑکی کھلی، ایک رانیوں کا سا باوقار اور معمر چہرہ جھانکا اور انتہائی نرم لیکن باروب انداز میں اس سے مخاطب ہوا، اے تم چل کر برامدے میں بیٹھو، ہم ابھی آتے ہیں۔ اجازت ملتے ہی اس نے تیزی سے برامدے کا رخ کیا اور دھم سے گٹھڑ پٹک کر اس پر چڑھ کر بیٹھ گیا۔ سامنے سے سرخ اور سیاہ کوٹ والا لہنگا اور پھسی پھسی آستینوں کی چولی پہنے اور نیلی چنری اوڑھے مالن چھم چھم کرتی گزر رہی تھی۔ صفدر کا دل مچل کر رہ گیا، کاش اس کے سامنے بانس کی سفید اور نازک تیلیوں والی چٹائی اور ہاتھ میں برش ہوتا تو وہ اس ادھیڑ عمر کی اس محنت کش عورت کے وجود کی ساری تڑپ اور تنتنے کو چرا لیتا اور بانس کی تیلیوں میں مقید کر لیتا، پر اس کے مقدر میں تو ان مغرور اور بد دماغ بیگموں سے سر کھپانا لکھا تھا۔ گیلری کا دروازہ کھلا، تمتمایا ہوا چپٹا چہرہ جھانکا، بادامی وزے کی ترچھی آنکھیں جن میں بخار کی چمک صاف نمایاں تھی چمکی اور آواز آئی، چن چن چائنا مین۔ منی بیبی ادھر آؤ۔ چپٹی مگر دلکش لڑکی دروازے کی آڑ میں ہو گئی لیکن وہ جان بوجھ کر بے نیاز بنا بیٹھا رہا۔ پھر وہ دبے دبے قدموں سے اسے قریب آئی، ہاؤ، ایک دم منہ بڑھا کر صفدر نے اسے ڈرا دیا۔ بدتمیز، وہ ایک دم تمکنت سے بولی، لاؤ اپنا سامان دکھاؤ، بھاگ جاؤ موٹی ایلیفنٹ، تمہارا نام کیا ہے؟ وہ برا مان کر مونڈے پر بیٹھ گئی اور یوں بہت ہی دلچسپ نظر آ رہی تھی جیسے اپنی ہی گھر کی بچی ہو۔ اپنا نام بتاؤ، گیتی نے اپنا منہ پھیر لیا، غصہ ہو گیا، چلو ہم معافی مانگتا، بولو تم کیا سامان مانگتا۔ ایک ناخواندہ تبسم اس کی آنکھوں میں اور لبوں پر تھرکنے لگا، وہ بڑی متانت سے ضبط کی پوری کوشش میں لگی رہی، ہمارا بیبی نہیں، اب اپنا نام بولو پھر ہم تم کو چاکلیٹ دے گا۔ میرے پاس خود چاکلیٹ ہے، وہ اترائی، پھر نام بولو۔ ہمارا نام گیتی آرا بیگم ہے۔ اجنبی دیس کا نام اور لڑکا بلا ارادہ کہکہ ہاں مار کر ہنس پڑا، بدتمیز گدا، پاچی نہیں تو۔ گیلری میں ایک بار پھر سر سراہٹ ہوئی اور چکن کی ساڑی اور سفید وائل کے بلاؤز میں خوبصورت اور غسیلی آنکھوں والی بیگم نمودار ہوئیں اور گیتی سے مخاطب ہوئیں، تم پھر نکل آئیں، چلو جا کر لیٹو۔ ان کے چہرے پر شدید ناگواری کے آثار تھے۔ چائنا مین بلا وجہ ہی دبک گیا اور دبے ہوئے لہجے میں بولا، سلام بیگم صاحب، اور اپنا گٹھڑ کھولنے لگا۔ وہ پھر لڑکی کی طرف مڑی، سنا نہیں تم نے، چلو اندر اور چچی جان سے کہو یہاں آ کر سامان دیکھ لیں۔ میں بھی سامان دیکھوں گی، اس نے گھننے اور سرکش لہجے میں جواب دیا، ہرگز نہیں، تم ایک منٹ یہاں نہیں ٹھہرو گی، کیا بخار میں بھی مار کھانے کا ارادہ ہے؟ بس میں نے کہہ دیا، چلی جاؤ اندر، چلی جاؤ اندر۔ موٹی اور گستاخ لڑکی نے نفرت اور سرکشی سے ماں کی بات دہرائی اور سر جھکائے اندر چلی گئی۔ سلک کے نیچے چار خانے کے شب خوابی کے لباس میں وہ اور بھی چینی نظر آ رہی تھی۔ صفدر کو گھر کی یاد پھر ستانے لگی اور اس کا دل بلا وجہ ہی غمگین ہونے لگا۔ بیگم مونڈے پر بیٹھی ادھر ادھر سے چیزیں الٹ پلٹ کر دیکھ رہی تھیں، چہرے پر کسی قسم کا تحسین آمیز تاثر نہ تھا۔ اگر ان کے سامنے سبزی ترکاری یا گیہوں کا ڈھیر بھی ہوتا تو وہ اس کو یوں ہی الٹ پلٹ کر دیکھتی اور بھویں چڑھائی رہتی۔ اہل نظر تو سبزی ترکاری کے حسن پر بھی لوٹ لوٹ جاتے ہیں، یہ فکرہ صفدر نے خالص اپنی چینی زبان میں سوچا تھا۔ खसखस की आवाज ने उसको फिर दरवाजे की तरफ मतवज्जे कर दिया। अकहरे जिस्म, तीखे नक्शो निगार और अफसुर्दा शख्सियत वाली चची जान नमोदार हुई और अपनी जेठानी से दो कदम पीछे स्टूल पर बैठ गई। उनका रंग सांवला और आंखें खामोश थी। लिबास की सफेदी में बड़ी मजबूर सी बेबसी थी। बेगम हर चीज के मुतालिक उनसे राय तलब कर रही थी और उनकी कोई इनफिरादी राय न थी। सफ्तर का चलता हुआ दिमाग मिनटों में सब कुछ समझ गया था। पोर्च में एक बड़े महज़ब और देवे हुए हॉर्न की आवाज आई। मोटर का दरवाजा खुला और एहतियात से बंद कर दिया गया। सुर्ख किनारे की सफेद साड़ी और नरम खादी के ब्लाउज में एक लड़की उतरी और बरामदे की तरफ मुड़ी। उसके हाथ में दवातें कॉपियां थी। ब्लाउज के गले में से कलम की सुनहरी पिन झांक रही थी। उसका चेहरा चौधरी के चांद की मानिंद रोशन और पुरसुकून था। सुनहरे और रूखे बालों की मोटी और घनी सी चोटी कमर से कुछ ऊपर आकर रुक गई थी। ए लो, सौलत खुद भी आ गई। हाँ, बस तुम्हारा ही इंतजार था। बेवा चची अफसुर्दा सी शोखी से मुस्कुराई। सौलत की लंबी और स्याह पलकें झुकी तो वो और भी दिलचस्प नजर आने लगी। अच्छा, तो इस बीबी का साथी बनाएगा बेगम साहब? ए लो, इस मुर्दे को भी ये खबर है? चची ने दिलचस्पी से उस जहीन लड़के की तरफ देखा जो आम चीनियों से खासा मुख्तलिफ था। उसकी रंगत में मेंढक के पेट का सा पीलापन नुमाया न था। नाक का बांसा भी खासा ऊंचा था और बालों में बड़ी खफीफ और नामालूम सी लहरें थी। बेगम ने उसकी बात सुनी अनसुनी करते हुए लड़की की तरफ देखा। आज तुमने बड़ी देर कर दी। जी जरा, मैंने उसको उतारा था। किसको? निगाहों में कहर था। सुरैया को। मुझे ये बातें पसंद नहीं। सुरैया ऐसी कहां की मोटरों में बैठने वाली हो गई? क्यों, उनकी साइकिल कहां गई? भला ये भी कोई दुख है कि घंटा घंटा भर गाड़ी तुम्हारी पेशी में रहे? लो, ये जरा नाइट सूट तो पहनकर देखो, तुम्हारे ठीक आता है। लड़की ने हैरत और नागवारी से माँ को देखा। मैं कहती हूँ, तुम्हारी अकल को क्या होता जा रहा है? मेरा मुंह क्या तक रही हो? ड्रेसिंग रूम में जाकर पहनाओ। तकरीबन 20 मिनट के बाद वो निकली, लट्ठे का सफेद ढीला पाजामा, चिकन का कुर्ता और चुना हुआ प्याजी दुपट्टा। हाथ में नाइट सूट लिए वो अपनी चची के करीब बेजार और शर्माई सी आकर खड़ी हो गई। ठीक है, और नाइट सूट उसने बिखरे हुए कपड़ों पर डाल दिया। खाक ठीक है? अरे जरा देखने तो दिया होता, तुमको कोई अंदाजा है किसी बात का? अरे अम्मा ठीक है, मैं यहाँ कहाँ पहनकर आती? उन्होंने दहाई गुस्से से बादामी सिल्क का नाइट सूट फिर से उठाया और बोली, चलो मेरे साथ पहनकर दिखाओ। गैलरी में जाते जाते उन्होंने उसको कचोका। मैं देख रही हूं कि तुम हर चीज से बेजार हो जाती हो, कोई चीज भामे ही नहीं। सफदर के कान तेज थे और वो बहुत चालाक था। वो चची से राजदारी में बोला, तुम्हारा लड़की का शादी किधर होगा? अफसर है, बहुत बड़ा, फौज में है, बहुत बड़ा आदमी है। कितना बड़ा? हाथी के बराबर। अफसर है तो उसका रैंक बताओ। अब तुमको क्या बताए, उजबक हो तुम तो। हमको सब पता है, हम आसमान का थोड़ा रहने वाला है। वो खूब समझ गया था उन दूसरी बेगम का लिहाज करने की कोई जरूरत नहीं। वो लेफ्टिनेंट कर्नल है, उसकी बहुत सी जमीनें हैं। तो ये कहो कि बुढ़ा आदमी के साथ शादी बनाएगा? क्यों, बुढ़ा काहे को होता? ये पलंग पोश कितने में दोगे? उन्होंने बात टाली। तो और क्या कोई बच्चा एलिफेंट हो जाता है, लेफ्टिनेंट हो जाता है? ये देखो कितना दलीलिया है ये। तुम खाक बेचोगे? हम तुमसे पलंग पोश की कीमत पूछ रहे हैं और तुम अनसंट बातें कर रहे हो। ये बेड कवर और साथ में पिलो केस 24 लूपी का है, लेगा? उसने बदले हाजी से पलंग पोश उनकी तरफ उछाला ही था कि बड़ी बेगम हाथ में सिल्क का वही नाइट सूट उठाए वापस आ गए। इसकी फिटिंग हमें पसंद नहीं, तुम हमको दूसरा इस नाप का नहीं दे सकते? उन्होंने कागज पर लिखा हुआ एक साइज दिया और मुंडिया संभाल लिया। सौलत आहिस्ता से बरामदे में आई। उसकी आंखें सुर्ख और भीगी भीगी थी। रूखे रूखे बाल रोशन पेशानी पर बेतरतीबी से बिखर रहे थे। वो आई और दूसरे मूढ़े पर बैठ गई। उसकी माँ ने बेताल्लुक और बेजार चेहरे की तरफ देखकर तंबीहन घूरा और वो संभल गई। उस दिन सफर यासीन ने बहुत सी चीजें बेची और बहुत सी चीजों का आर्डर लिया। अपना गट्ठर बांधा اور سائیکل پر لاد کر سیٹی بجاتا ہوا نکل گیا. گیٹ کے قریب بڑی بڑی معصوم آنکھوں اور موٹی موٹی بھوری چوٹیوں والی لڑکی کھڑی ہوئی چپکے چپکے کھٹی نارنگیاں کھا رہی تھی. چائنا مین کو آتے دیکھ کر اس نے نارنگیاں چھپا لی اور معصومیت سے اس کی طرف دیکھا, مگر اس نے نوٹس ہی نہ لیا اور آسمان کی طرف تاکتا آگے چلا گیا. جی سامعین کرام, یہ تھا جناب الطاف فاطمہ صاحبہ کا دستک نہ دو کا چوتھا باب جو ہم نے آپ کے گوش گزار کیا, اور ہم نے آپ کو بتایا تھا اس کی وجہ تسمیہ کیا ہے اس ناول کو پیش کرنے کی. پہلی بات تو یہ کہ لوگ آج کل کتابیں نہیں پڑھتے, ای بک کا زمانہ آ گیا, لیکن جو کتاب پہ اوراق پلٹ کر اور اس سے جو تعلق بنتا تھا ایک پڑھنے والے کا, وہ اس کا الگ ہی سامعین کرام مزہ ہوتا ہے. اور جس طریقے سے اس میں زبان استعمال کی گئی ہے جو بڑی تہذیب والی بڑی اچھی زبان اردو استعمال ہوئی ہے اس میں, اور بہت سے اس میں ایسے الفاظ ہیں جو شاید آپ کو لگے کہ یہ کون سے الفاظ ہیں, وہ متروک ہو چکے ہیں, وہ لوگ ان کا استعمال نہیں کرتے اب عام زبان میں, تو یہ وجہ تھی. اس کے علاوہ جیسا کہ ہم نے پہلے بھی بتایا تھا, تین تہذیبیں اس میں اپنی پوری کیا کہیے کہ خوبصورتی کے ساتھ جلوہ گھر نظر آتی ہیں. ایک مسلمانوں کی تہذیب ہے, ایک ہندوستان کی تہذیب ہے جب انڈو پاک اکٹھے تھے, اس کے علاوہ ایک بچہ جو چائنا سے آیا کام کاج کے سلسلے میں اور وہ محنت مزدوری کرتا ہے, اس کی تہذیب ہے. تو یہ سب باتیں جو ہیں اتنی خوبصورتی سے اس میں بیان کی گئی ہیں, اور سب سے بڑی بات یہ کہ اس کے پیچھے ایک فلسفہ ہے. یہ دستک نہ دو جو نام لکھا گیا ہے نا اس ناول کا, وہ بھی ایک نظم ہے چائنا کی, اور اس میں اس کا مفہوم اس کا مطلب یہی ہے کہ دستک نہ دو, یعنی آپ دروازہ مت کھٹکھٹائیے, جواب خود بخود ملے گا آپ کو. تو یہ اس کے پیچھے تھوڑی سی فلسفی ہے. جب آپ پورا ناول سنیں گے, کافی لمبا ذہین ناول ہے یہ, لیکن ظاہر ہے سلسلہ با سلسلہ ہم اس کو آپ تک پہنچائیں گے, تو یقیناً پھر آپ کو بہت لطف آئے گا اور یقیناً آپ اس سے بہت کچھ سیکھیں گے بھی. یہی مقصد ہے ہمارا اس ناول کو پیش کرنے کا. اور کتابوں سے محبت کرنا سیکھیے اور کتابوں کو پڑھا کیجئے, یہ بھی ہمارا ایک پیغام ہے چھوٹا سا. اور اب جی ہاں, بہت خوبصورت سی غزل ہے ہم نے کیوں کر رکھی ہے, کس کے لیے؟ جناب رخسانہ صاحبہ, آپ کے لیے. اور رخسانہ صاحبہ, آپ کے کال کا دوبارہ انتظار رہے گا. آپ نے بتایا کہ آپ اپنی والدہ صاحبہ کے لیے کچھ ڈیڈیکیٹ کروانا چاہتی ہیں, تو جب آپ فون کریں گی ہمیں بتائیں گی اپنی فرمائش, تو ہم ضرور وہ آپ کے لیے پیش کریں گے. تو لیجیے اس خوبصورت سی غزل کو سنیے گا رخسانہ صاحبہ.

موجود سمعین کرام، اس وقت آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ. آن لائن بھی یہ نشریات آپ تک پہنچ رہی ہیں اور ہمارے اسمارٹ ایپ کے ذریعے بھی آپ ہماری نشریات سے لطف اندوز ہو رہے ہیں. بہت شکریہ، بہت نوازش ہمارے ان تمام کالرز کی جو پروگرام میں شامل ہوتے ہیں، حوصلہ افزائی فرماتے ہیں، بہت سے الکا بات اور تعریف و توصیف سے نوازتے ہیں. بس اللہ تعالیٰ کا یقین کیجئے، ہمیشہ ہم آپ سے یہی کہتے ہیں اور ہم وہ الفاظ دہرانا بھی نہیں چاہتے. ہم پہلے بھی، آپ کو علم ہے جو ہمارے پرانے کالرز ہیں، جو پرانے لسنرز ہیں، کہ اچھا نہیں لگتا کہ وہی باتیں ہم اپنے منہ سے، جسے کہتے ہیں نا اپنے میاں میاں مٹھو بننا، وہ ہمیں کوئی خاص پسند نہیں، اس لیے ہم ان کو نہیں دہراتے. لیکن جب ظاہر ہے آپ ہم سے بات کرتے ہیں، وہ چیز بتاتے ہیں، تو حقیقتاً ایک بڑی حوصلہ افزائی ہوتی ہے. پروگرام مزید بہترین بنانے کی، اچھے سے اچھا کرنے کی کوشش بھی ہوتی ہے اور خواہش بھی ہوتی ہے. تو آپ لوگوں کی شرکت جو ہے وہ اس پروگرام کو مزید چار چاند بھی لگا دیتی ہے، مزید خوبصورت بنا دیتی ہے، مزید قیمتی بنا دیتی ہے. جناب طارق بٹ صاحب، آپ دوبارہ تشریف لائے پروگرام میں نیوز پری سے، بہت شکریہ. آپ انتظار کرتے رہتے ہیں اور آپ نے وہی کہا جو کچھ بھی کہا، بس ٹھیک ہے، ہم نے سن لیا. اللہ تعالیٰ آپ کو اس کا اجر عظیم عطا فرمائے. اور ہم تو یہی کہتے ہیں کہ یہ اللہ تعالیٰ کا خاص فضل، اس کا کرم ہوتا ہے. سامعین کرام، انسان کو اللہ تعالیٰ چن لیتے ہیں، جیسے انبیاء کا چناؤ ہوتا ہے نا. یہ اقتصابی بات نہیں ہے کہ آپ محنت کریں گے، آپ کسب کریں گے، آپ کوشش کریں گے تو وہ اللہ تعالیٰ آپ کو چنے گا. وہ بے نیاز ہے، اسی لیے اسے اللہ الصمد کہا جاتا ہے. وہ ان سب چیزوں سے بے نیاز ہے، اسے ہماری عبادت نہیں چاہیے، اسے ہماری تعریف نہیں چاہیے. یہ تو انسان کا اپنا اس میں فائدہ اور بھلا ہوتا ہے اگر انسان اس کے رستے پہ چلتا ہے. اپنی جو اخروی ابدی زندگی ہے اس کے لیے انسان جو ہے نا وہ یہ سب کوشش اور یہ سب محنت کرتا ہے. یہ بھی اللہ کا فضل کہ اس نے ہمیں رستہ بھی بتا دیا کہ آپ اس رستے پہ چلیں گے، آپ یہ کام کریں گے تو یقیناً آپ اس جنت کو پا لیں گے. اور جنت کا مطلب کیا ہوتا ہے؟ جنت کا جو لفظی مطلب ہے نا، اس کا مطلب ہوتا ہے باغ. ہر شخص کو دنیا میں بھی جو باغات ہوتے ہیں، ہم لوگ سیر و تفریح کرنے کے لیے جاتے ہیں، ہمیں باغ بہت اچھے لگتے ہیں. کیوں؟ ان میں سبزہ ہوتا ہے، ان میں رنگ برنگ پھول کھلے ہوتے ہیں، ان کی خوشبو ہوتی ہے. اس جو باغ ہوتا ہے، حتیٰ کہ دنیا کے باغ جو ہیں ان کی ہی آب و ہوا بڑی مختلف ہوتی ہے، پولوشن سے پاک ہوتی ہے، صاف ستھری آب و ہوا ہوتی ہے، خوبصورت نظارے ہوتے ہیں، جھرنے ہوتے ہیں کہیں پہ، ان کی ٹھنڈک ہوتی ہے محسوس. تو سوچئے ذرا کہ وہ جو جنت جو اللہ نے بنائی ہے، جو اللہ کا بنایا ہوا باغ ہے، وہ کتنا خوبصورت ہوگا. اور اس سے بھی بڑھ کے سب سے بڑی چیز یہ کہ اس میں، ہم ایک سن رہے تھے، آپ حیران ہو جائیں گے اس بات پہ، شاید بہت کم لوگوں کو اس کا علم ہوگا کہ جنت میں اللہ تعالیٰ انسان کو یہ جو اس کی دل میں اٹھنے والی ہر خواہش پوری ہو جایا کرے گی. تو کبھی سوچا کسی نے کہ یہ صرف اور صرف اللہ تعالیٰ کی ذات بربرکات جو ہے نا، یہ صرف اس کا خاصہ ہے کہ اللہ تعالیٰ کن کہتے ہیں ہو جا، اور وہ چیز ہو جاتی ہے. تو انسان کو اللہ پاک اتنی بڑی یہ نعمت ادا کریں گے، اپنی صفت میں سے ایک چھوٹی سی وہ صفت دے دیں گے کہ جی انسان کی دل میں جو خواہش اٹھے گی اگر وہ جنت میں چلا جاتا ہے تو وہ اس کی فوراً سے بیشتر پوری ہو جائے گی. تو ذرا سوچئے کہ جنت کیوں مانگے ہم، کس لیے مانگے؟ ہم تو وہی بات کرتے ہیں عموماً کہ جنت آپ کسی لالچ میں مت مانگیے، اس لالچ میں کہ جی آپ کی سب خواہشیں پوری ہوں گی، وہاں بڑی خوبصورتی ہے، وہاں آپ کو من پسند چیزیں ملیں گی. آپ اللہ کی محبت میں جنت مانگیے، سب کچھ مل جائے گا. اور سب سے بڑی جو جنت میں جانے کے لیے جو سب سے بڑا انعام ہے، وہ جو کہا گیا کہ جی صرف اور صرف جنت جو ہے، جنتی ہیں ان کو اللہ کا دیدار نصیب ہوگا. تو اس وجہ سے جنت کو مانگنا چاہیے کہ آپ اپنے مالک، اپنے خالق کے حقیقی کو دیکھ پائیں گے. اس سے بڑی سامعین کرام کیا نعمت ہو سکتی؟ تو آپ کوشش کیجئے، وہ جو ابدی زندگی ہے، جو ہمیشہ ہمیش رہنے والی ہے، تو اگر ہم اچھی زندگی گزارتے ہیں، یہاں پہ اچھے کام کرتے ہیں، ہمارا ہی فائدہ ہے. اگر ہم بری طرف چلے جاتے ہیں، ہمارا اپنا ہی نقصان ہے. اس ذات بابرکات کو کوئی ذرہ برابر فرق نہیں پڑتا. اور ذرہ کسے کہتے ہیں؟ ذرہ جو ہے عموماً لوگ سمجھتے ہیں کہ جی جیسے ریت کا ذرہ، بہت چھوٹی، بہت معمولی سی چیز. جو چونٹی ہوتی ہے نا، آنٹ جسے کہتے ہیں، چونٹی جو انڈا دیتی ہے، آپ دیکھیں چونٹی کا سائز کیا ہوتا ہے.
उस अब वो एक छोटे से साइज की जो चींटी है वो हशरातुल अर्ज जो है अब वो जो अंडा देगी वो कितने बड़े साइज का होगा, उसे जर्रा कहा जाता है अरबी में। तो अल्लाह ताला जर्रा बराबर भी आपकी जो नेकी है, आपकी जो गुड डीड्स हैं, हत्ता कि आपकी अच्छी नीयत जो है उस पर भी सवाब दे देता है। सुभान अल्लाह, कहने को दिल चाहता है। फिर भी अगर इंसान, फिर भी अगर वो भटका रहता है, फिर भी अगर इंसान उस तरफ जाने की कोशिश नहीं करता है तो ये बदकिस्मती है और क्या है। हिदायत सिर्फ उसको मिलती है, याद रखिएगा, जो हिदायत अल्लाह से मांगता है। वरना तो फिर ये सवाल जवाब का सिलसिला, ये रोजे कयामत का सिलसिला, जजा और सजा, इसका तसव्वुर ही खत्म हो जाता है, बातिल हो जाता है। वो इसीलिए है कि आप खुद क्या कर रहे हैं, आप क्या कमा रहे हैं, किस किस्म का आप कसब कर रहे हैं, किस काम के लिए आप कोशिश और मेहनत कर रहे हैं। आया आपका मकसद सिर्फ और सिर्फ दौलत कमाना है, आया आपका मकसद दुनिया हासिल करना है, आया आपका मकसद जो है वो शोहरत हासिल करना है, तारीफ और तौसीफ समेटना है, या आप एक बामकसद उसके पीछे कोई मकसद है आपके काम करने का, आप अल्लाह की रजा चाहते हैं, उसकी खुशी की खातिर आप कोई काम करते हैं, यकीन कीजिए वो आपकी इबादत में शुमार होता है। हम हमेशा यही कहते हैं, इबादत सिर्फ ये नहीं होती कि आप सजदे में सर रख के बैठे रहें या आप रोजे से रहें। जाहिर है हर साल आप हज पे भी बहुत कम है कि जा सकते हैं, और हज तो वैसे भी साल में एक मरतबा होता है। तो ये इबादत जो है वो अपनी जगह, वो फराइज हैं। फराइज से पहलू तही आप करेंगे तब भी गुनाहगार ठहरेंगे, तो उनसे पहलू तही मत कीजिए। लेकिन उसके साथ साथ ये जहन में रखिए कि जो आप पैसा कमाने जाते हैं, अगर आप हलाल कमा रहे हैं, मेहनत कर रहे हैं, आप इबादत कर रहे हैं। खवातीन अगर अपने घर में बैठी इज्जत आबरू के साथ खाना बना रही हैं, अपने बच्चों को पाल पोस रही हैं, अपने शोहर का काम कर रही हैं, अपने ससुराल की खिदमत कर रही हैं, वो इबादत कर रही हैं। कपड़े धोना, कपड़े इस्तरी करना, सफाई सुथराई करना, घर को साफ सुथरा रखना, बचत करके जिस तरह से वो अपने घर को खवातीन बनाती हैं, या जो भी काम है मर्द हजरात हैं वो अपनी फैमिली के लिए दिन रात एक करते हैं, अपनी नींदें कुर्बान करते हैं, अपना आराम एक साइड पर रख देते हैं, ये सब इबादत बन जाता है जब आप अल्लाह की रजा की खातिर इस काम को सही तरीके से सर अंजाम देते हैं। वो हम सूरह फातिहा में दुआ पढ़ते हैं ना, सबसे पहली जो सूरह है जिसे उम्मुल कुरान भी कहा गया, असासुल कुरान भी उसे कहा गया, वो क्या है? इहदिनस सिरातल मुस्तकीम, सिरातल लजीना अनअमता अलैहिम, कि उनका रास्ता दिखा जिन पर तूने इनामो इकराम किया। इनामो इकराम किन पे हुआ? तारीख में हमें इल्म है, अंबिया अलैहिस्सलाम है, उसके बाद सिद्दीकीन आते हैं, उसके बाद शहदा का रुतबा आता है, और उसके बाद जो सालिहीन है मोमिनीन उनका रुतबा आता है, जो ईमान की सलामती के साथ लोग अच्छे काम करते हैं, गुड डीड्स करते हैं, उनकी सोहबत इख्तियार कीजिए, उससे भी बहुत फर्क पड़ता है इंसान का। तो बस आप मुख्तसर बात यही है कि उस अल्लाह से, उस मालिक, अपने उस खालिक से जुड़ जाइए, अपने भगवान से, आपका जो ईश्वर है, जो आपका गॉड है, आप उसकी खुशी को मद्देनजर रखिए, आपका हर काम इबादत बन जाएगा। बड़ा छोटा सा नुस्खा है ये, बड़ा आसान सा। अब हम क्या करते हैं, जी हाँ 20 मिनट हो गए हैं, गीत आपको सुनवा देते हैं जल्दी से, खूबसूरत सा, तारिक भट्ट साहब आप ही के नाम करते हैं, और एक और फोन आया था किनका, बदीन खान थे या मदीन खान, कुछ समझ में नहीं आई, लाइन में शायद थोड़ी बहुत गड़बड़ होती है, आवाज वाजे नहीं होती। बहरहाल बदीन खान साहब अगर गलत नाम ले रहे हैं तो माजरत, इसमें कसूर हमारा समझ का नहीं है, थोड़ा सा लाइन का मसला है। लीजिए ये खूबसूरत सा गीत आपके नाम भी करते हैं, पसंद करेंगे यकीन है हमें।

0: دوستو اب وقت ہوا ہے اپنے ان مہمانوں سے آپ کا تعارف کرانے کا جو ہماری بزم کی رونق بڑھانے کے لیے تشریف لا چکے ہیں. ریاست صاحب موجود ہیں ہڈرسفیلڈ کی حسین فضاؤں سے, وقار میاں ویک فیلڈ سے ہمارے ہمراہ موجود ہیں اور نکلنے کی تیاری کر رہے ہیں اسکاٹ لینڈ کے لیے. ریاض صاحب بیڈ فورڈ کی سسین وادی سے, سمیرا بٹیا بیڈ فورڈ 3 سے ہمارے ہمراہ موجود ہیں, ڈاکٹر ماہرخ صاحبہ بیڈ فورڈ کی سسین وادی سے, بھگت سنگھ صاحب تشریف لا چکے ہیں لیڈ سے, نذیر احمد صاحب لیا پنجاب پاکستان سے ہمارے ہمراہ موجود ہیں, اور انہوں نے ہمیشہ کی طرح آپ کو محبت بھرا سلام اور مجھے دعا سدا سلامت رہیں بھیجی ہے, اور ہمیشہ کی طرح کہ آپ کا پروگرام بہت اچھا ہے. اللہ آپ کو خوش رکھے, صحت سے رکھے, آپ خود بہت اچھے ہیں اس لیے آپ کو ہمارا پروگرام اچھا لگتا ہے. تشریف لائے ہیں رجحان پاکستان سے یعقوب مزاری صاحب, جنہیں ہم دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں, اور آپ کے محبت بھرے یہ دو دل ہم یہاں سجا رہے ہیں جو دھڑک رہے ہیں. میں بے انتہا شکر گزار ہوں یعقوب مزاری آپ کا بھی, اور امید کرتا ہوں کہ تھوڑی ہی دیر بعد علی بخش مزاری صاحب بھی تشریف لے آئیں گے اور پروگرام میں شامل ہو جائیں گے. اب ہم اس سے پہلے کی بات کو آگے بڑھائیں, گھڑی اشارہ کر رہی ہے کہ تھوڑی ہی دیر بعد کمرشل کا وقت ہو جائے گا. دوسرا یہ کہ جن احباب کے اسماء گرامی میں نے لیے ہیں, ان تمام احباب نے ہمارے تمام سامعین و ناظرین کی خدمت میں محبت اور عقیدت سے لبریز سلام پیش کیا ہے, ساتھ ہی ساتھ انہوں نے ڈھیر دعائیں اور پیار بھیجی ہیں, اور کہتے ہیں کہ ہمیں خوشی اس بات کی ہے کہ آپ نہ صرف ہمارا خیال رکھتے ہیں بلکہ اپنے ان احباب کا بھی خیال رکھتے ہیں جو آپ کو آن لائن سن رہے ہوتے ہیں. جی ہاں, ان کا خیال میں اس لیے بطور خاص رکھتا ہوں کہ آج کے اس مصروفیت کے دور میں بحالت مجبوری کوئی کام ایسے کرتے ہیں آپ کہ آپ آن ایئر نہیں آ سکتے, یا آپ پیج پر نہیں آ سکتے, یا فون کرنے کے لیے موجود آپ کے پاس وقت نہیں ہے, لیکن آپ پروگرام میں شامل ہیں, پروگرام سن رہے ہیں اور کام آپ کے سارے جاری ہیں, اس لیے ہم انہیں زیادہ عزت اور احترام کی نگاہ سے دیکھتے ہیں. وقت ہوا جا رہا ہے کمرشل کا, کمرشل کے بعد ہم آپ کو لیا پنجاب پاکستان لیے چلیں گے, جہاں پر نذیر احمد صاحب موجود ہیں, ان کا تحفہ ان کی نظر کریں گے, اور اس کے بعد ہم ویک فیلڈ چلیں گے جہاں وقار میاں موجود ہیں, اور وقار کہتے ہیں کہ میں بس نکلنا ہی چاہتا ہوں, تو تھوڑی سی دیر لگے گی. کمرشل کے وقفے کے بعد لیا پنجاب کا دورہ کریں گے ہم, اور اس کے بعد ہم آپ کو لیے چلیں گے ویک فیلڈ کی حسین فضاؤں میں.
1: Nation Radio on 1413 AM, DAB Plus, mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: لیزرو मोर फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
7: एक बार फिर मोर पार्क किलिंगहार्ट रोड ब्रेडफोर्ड में,
6: जहां पहली बार किंग ऑफ भंगड़ा इब्रार उल हक अपने गानों से आपके दिलों को धड़काएंगे।
7: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ।
6: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
7: लीड रोड फेस्टिवल।
6: ब्रेडफोर्ड रीजन रेडियो द ऑफिशियल मीडिया पार्टनर।
7: आप भी
6: जरूर आइएगा। उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
7: दुल्हन वो जो पिया मन थाए,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के साथ चूड़ियां, कंगन, कांटे,
9: बालियां, अंगूठियां और हार,
7: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
9: आपकी शान
7: हमारी आन,
9: क्वालिटी की पहचान।
7: पाकिस्तान ज्वेलर्स 1 Dufferin Lane ब्रेडफोर्ड BD95ER 01274491442।
9: पाकिस्तान ज्वेलर्स।
1: टू बिकम अ रेडियो प्रेजेंटर, please call the studio 01274306677। Bradford Asian Radio।
10: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
7: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
10: बस, ट्रक, फोकलिफ्ट,
11: टैक्सी लाइसेंस,
10: हम हैं आपको सब कुछ सिखाने को तैयार।
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर।
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
7: 33 Wetley Lane ब्रेडफोर्ड 01274201679।
10: saferaider.co.uk। सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने बोबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 pounds।
10: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।

0: सुन रहे हैं गजल उसने छेड़ी। इससे पहले कि हम आपको रुझान पाकिस्तान में मौजूद याकूब मजारी साहब, अख्तर जान और अताउल्ला साहब के तोहफे की जानिब लेकर चलें, हम आपकी मुलाकात कराते हैं बंडले से आए हुए हमारे खूबसूरत मेहमान शकील साहब से। बाद में हम आपका तोहफा पेश करेंगे। अस्सलाम वालेकुम। वाला बाजिल्लाह सालिहीन। शकील भाई कैसे हैं आप?
1: अल्लाह की मेहरबानी, शुक्र है, आपकी दुआएं हैं, सब ठीक है, आप सुनाए कैसे हैं?
0: जितना शुक्र अदा किया जाए कम है, अल्लाह का बड़ा करम है।
1: तो तमाम सुनने वालों को मैं तब से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: खालिद सलीम मीर साहब है, रिजवान रिजवी उनकी आलिया है, सूफी अब्दुल करीम साहब है, नवीद भाई है, अयूब भाई है, चौधरी रुखसार साहब, चौधरी मुजफ्फर साहब है, तारिक सुल्फी साहब है, हाशमी हाउस वाले माइयों परवेज सर, तौसीफ अहमद है, मजीद भाई है, वसीम शाह, अला शफिया नकवी साहब, महबूब अलाइशा साहब, सबको मेरी तरफ से अस्सलाम वालेकुम।
0: आपका मोहब्बत भरा सलाम आपके तमाम अहबाब तक पहुँचा।
1: शुक्रिया। तो गजल लाया हुआ एक सूफी गुलाम मुस्तफा तबस्सुम।
0: क्या बात है,
1: उनकी आज सालगिरह है।
0: अच्छा अच्छा, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए और जन्नत फिरदौस आला मकाम अता फरमाए।
1: वो कहते हैं, आंखें खुली थी सबकी, कोई देखता न था।
0: आंखें खुली थी सबकी, कोई देखता न था,
1: अपने सिवा किसी को, किसी का कोई आशना न था।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: आंखें खुली थी सबकी, कोई देखता न था, अपने सिवा किसी का कोई आशना न था। यूं खो गया था जश्ने हुजूमे निगाह में,
0: यूं खो गया था चश्मे हुजूमे निगाह में, क्या मिसाल है,
1: सॉरी, यूं खो गया था हुस्ने हुजूमे निगाह में,
0: हुस्ने
1: हुजूमे निगाह में,
0: आहा,
1: यूं खो गया था हुस्न हुजूमे निगाह में, अहले नजर को अपनी नजर का पता न था।
0: भाई वाह वाह वाह वाह, यूं खो गया था, क्या अनोखी बात है, अता कीजिए।
1: यूं खो गया था हुस्न हुजूमे निगाह में,
0: हुजूमे निगाह में, वाह वाह वाह वाह,
1: अहले नजर को अपनी नजर का पता न था।
0: आहा,
1: क्या शुक्रिया। धुंधला गए थे नक्श मोहब्बत के इस तरह,
0: आहा,
1: पहचानती थी आंख तो दिल मानता न था।
0: वाह वाह वाह वाह,
1: शुक्रिया। तुम पास थे तुम्हें तो हुई होगी कुछ खबर, इतना तो अपना शीशा ये दिल बेसुदा न था।
0: भाई वाह वाह वाह वाह वाह वाह वाह वाह,
1: शुक्रिया। कुछ लोग थे जिन्हें ये सआदत हुई नसीब,
0: कुछ लोग थे जिन्हें ये सआदत हुई नसीब,
1: शब कट चुकी थी और सवेरा हुआ न था।
0: आए है, शब कट चुकी थी और सवेरा हुआ न, भाई वाह वाह, क्या मुरस्सा इंतखाब है, वाह वाह वाह वाह।
1: कुछ लोग थे जिन्हें ये सआदत हुई नसीब,
0: कुछ लोग थे,
1: शब कट चुकी थी और
0: सवेरा हुआ न था।
1: तो आखिरी शेर करते हैं,
0: अता कीजिए।
1: क्या क्या फरागतें थी तबस्सुम के जब,
0: क्या क्या फरागतें थी तबस्सुम के जब,
1: दिल पर किसी की याद का साया पड़ा ना था।
0: भाई वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह।
1: क्या क्या फरागतें थी तबस्सुम के जब, दिल पर किसी की याद का साया पड़ा ना था।
0: वाह वाह वाह वाह,
1: ये सूफी गुलाम मुस्तफा तबस्सुम।
0: आपके इस कलाम को बेइंतहा सराहा है स्वीडन से नवीद साहब ने, और खारियां गुजरात पाकिस्तान से परदेसी मजीद साहब ने।
1: शुक्रिया। तो अमजद सलाम अमजद, उनकी गजल है, उनकी भी आज सालगिरह है।
0: अल्लाह उनके भी दर्जात को बुलंद फरमाए और जन्नतुल फिरदौस में आलम मकाम अता फरमाए, मगफरत फरमाए।
1: वो कहते हैं, जो दिन था एक मुसीबत तो रात भारी थी।
0: आहा, क्या मिसरा है,
1: जो दिन था एक मुसीबत तो रात भारी थी, गुजारनी थी मगर जिंदगी गुजारी थी।
0: आहा, भाई वाह, अता कीजिए मतलब।
1: जो दिन था एक मुसीबत तो रात भारी थी,
0: आहा,
1: गुजारनी थी मगर जिंदगी गुजारी थी।
0: वाह वाह वाह वाह।
1: सवादे शौक में ऐसे भी कुछ मकाम आए,
0: سوادِ شوق میں ایسے بھی کچھ مقام آئے،
1: نہ مجھ کو اپنی خبر تھی نہ کچھ تمہاری تھی۔
0: واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ، سوادِ عطا کیجیے، عطا کیجیے۔
1: شوق میں ایسے بھی کچھ مقام آئے،
0: ہاں ہاں ہاں،
1: نہ مجھ کو اپنی خبر تھی نہ کچھ
0: تمہاری تھی۔
1: جو پیار ہم نے کیا تھا وہ کاروبار نہ تھا،
0: جو پیار ہم نے کیا تھا وہ کاروبار نہ تھا،
1: نہ تم نے جیتی یہ بازی نہ میں نے ہاری تھی۔
0: کیا خوبصورت بات ہے، کیا خوبصورت بات ہے، عطا کیجیے۔
1: جو پیار ہم نے کیا تھا وہ کاروبار نہ تھا، نہ تم نے جیتی یہ بازی نہ میں نے ہاری تھی۔
0: واہ واہ واہ واہ،
1: طواف کرتے تھے اس کا بہار کا منظر،
0: ہاں
1: طواف کرتے تھے اس کا بہار کا منظر، جو دل کی سیج پہ اتری عجب سواری تھی۔
0: ہاں ہاں، جو دل کی سیج پہ اتری تھی ایک سواری تھی۔ واہ واہ واہ واہ،
1: تمہارا آنا بھی اچھا نہیں لگا مجھ کو،
0: تمہارا آنا بھی اچھا نہیں لگا مجھ کو،
1: فسردگی سی عجب آج دل بتاری تھی۔
0: واہ واہ واہ واہ واہ،
1: کسی بھی ظلم پہ کوئی بھی کچھ نہ کہتا تھا،
0: کسی بھی ظلم پہ کوئی نہ کچھ بھی کہتا تھا،
1: نہ جانے کون سی جان تھی جو اتنی پیاری تھی۔
0: آہا، کیا سچی بات کہہ دی، واہ واہ واہ، نہ جانے کون سی جان تھی۔
1: کسی بھی ظلم پہ کوئی بھی کچھ نہ کہتا تھا،
0: نہ
1: جانے کون سی جان تھی جو اتنی پیاری تھی۔
0: کیا بات،
1: اجھوم بڑھتا جاتا چلا جاتا تھا سر مقتل،
0: آہا،
1: بڑی شان سے قاتل کی مشق جاری تھی۔
0: آئی ہائی ہائی بھائی، واہ واہ واہ واہ واہ واہ واہ واہ،
1: تماشا دیکھنے والوں کو کون بتلاتا،
0: آہا، تماشا دیکھنے والوں کو کون بتلاتا،
1: کہ اس کے بعد انہی میں کسی کی باری،
0: انہی میں کسی کی، بھائی واہ واہ واہ واہ، عطا کیجیے۔
1: تماشا دیکھنے والوں کو کون بتلاتا، کہ اس کے بعد انہی میں کسی کی باری تھی۔
0: آہا،
1: ایک آخری شعر مت ہیں،
0: عطا کیجیے۔
1: وہ اس طرح تھا میرے بازوؤں کے حلقے میں،
0: وہ اس طرح تھا میرے بازوؤں کے حلقے میں،
1: نہ دل کو چین تھا امجد نہ بے قراری تھی۔
0: واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ، کیا بات ہے، کیا بات ہے۔
1: وہ اس طرح تھا میرے بازوؤں کے حلقے میں، نہ دل کو چین، دل کو چین تھا امجد نہ بے قراری تھی۔
0: بھائی واہ واہ واہ، کیا انتخاب ہے، کیا انتخاب ہے شکیل بھائی، آپ کے کلام کو بہت سے لوگوں نے بے انتہا سراہا ہے، اب میں فردن فردن نام نہیں لے سکتا، اور حضرت امجد اسلام امجد میرے بڑے بھائیوں کی طرح تھے، اور بہت ہی محبت کرنے والے اور منکسر مزاج شخصیت کے مالک تھے، جب بھی یہاں تشریف لاتے تھے بہت محبت کرتے تھے، اللہ تعالیٰ ان کے درجات کو بلند فرمائے۔ مجھے ان کا ایک شعر یاد آ رہا ہے کہ جو کوئی سن سکے امجد تو دنیا، بجز ایک باز گشت غم نہیں ہے۔ بہت شکریہ شکیل بھائی آنے کا،
1: شکریہ،
0: اللہ حافظ، اللہ حافظ۔ اور دوستو، محترم شکیل صاحب پڑھنے سے اور ہمارے محفل میں چار چاند لگا رہے تھے، ابھی ابھی تشریف لائے محمد ایوب چوہان صاحب، آپ برمنگھم میں اس وقت موجود ہیں، اور کہتے ہیں کہ اپنے تمام سامعین اور ناظرین کو میرا محبت بھرا سلام پہنچا دے، اور آپ نے جو گیت لکھا ہے وہ ہم نوٹ کر لیں گے اور ضرور شامل پروگرام کریں گے۔ ایوب چوہان صاحب، ہیو اے نائس ٹائم ان برمنگھم، ہماری ڈھیر روز دعائیں آپ کے ساتھ ہیں، آپ کی آمد نے ہمارے پروگرام کو چار چاند لگا دیے ہیں، اور اب چل رہے ہیں ہم رجحان پاکستان، جہاں موجود ہیں یعقوب مزاری صاحب، اختر جان صاحب اور عطا اللہ صاحب، اور سننا چاہتے ہیں یہ خوبصورت گیت آپ کی محبتوں، چاہتوں اور پیار کے نام۔ ان کا مسئلہ تنہا صاحب، آپ کا یا تو لکھنے میں غلطی ہوئی ہے یا طلحہ آپ کا نام ہے، مجید صاحب کہہ رہے تھے کہ شاید طلحہ ہے یہ، تو آپ ذرا بتائیے، اس لیے کہ میں اپنی غلطی درست کرنا چاہتا ہوں۔ مجھے بڑا عجیب اور شرمندگی کا احساس ہوتا ہے جب میں کوئی نام غلط لوں، تو آپ ضرور بتائیے گا۔ ویسے تو آپ نے जो नाम बताया है वो है तन्हा आर कुंबर, तो वो कुछ समझ में नहीं आ रहा, ज़रूर बताइए हमें ताकि मैं अपनी तसहीह कर सकूं और माजरत कर सकूं लोगों से कि मैंने नाम गलत पढ़ा था। चलिए चलते हैं रुझान पाकिस्तान और पेश करते हैं याकूब मदारी, अख्तर जान और अताउल्ला साहब की पसंद। कबूल कीजिए, आमद का बहुत शुक्रिया।
2: कभी कभी मेरे दिल में ख्याल आता है।

0: जी अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातहू।
0: जी आपकी आपको तालियों की गुंज में आपका इस्तकबाल करते हैं जनाब, खुश आमदीद कहते हैं आपको भाई नवी साहब।
1: बहुत शुक्रिया महबूब भाई, आपकी बड़ी मेहरबानी है, आप प्रेजेंट करते हैं हमेशा, बहुत शुक्रिया आपका,
0: थैंक यू। आज भाई नवी साहब हमारे स्टूडियो में ना एक हमारे साथ ही प्रेजेंटर भी हैं पंजाबी, गुरविंदर सिंह साहब।
1: गुरविंदर सिंह की हाल है गुरविंदर सिंह जी?
2: हाँ जी वधिया, ठीक ठाक। हाँ जी तुसी
1: अपना सत्यकाल पाजी चढ़दी कला?
2: हाँ जी वधिया चढ़दी कला विच। हाँ जी
1: किदां पाजी, किथों तुसी पंजाब तों?
2: अपना मैं हैगा जलंधर डिस्ट्रिक्ट पिंड सरदागा धालीवाल जडियाले दे नाल।
1: धालीवाल ते बहुत भी बड़े धालीवाल
2: ही जलंधर तो 20 माइल्स वा
1: जी जी। जलंधर तो मालवे च आ गया ना?
2: हाँ जी
1: मालवे च।
0: मालवे
2: नहीं नहीं दुआबे विच।
1: चलो महबूब भाई दे प्रोग्राम च हाजिर ना, मैं राणा लवीर स्वीडन तो गल पे करना
0: जी।
1: तो अपना भाई तमाम दोस्तों को सलाम, शकील भाई, रिफत अब्बास भाई, मुजफ्फर साहब, चोरी बड़े थोड़े यार, चोरी मुजफ्फर साहब, चोरी अपना वो बड़े प्यारे से भाई, क्या नाम इनका, मैंने हमेशा भूल जाते हैं यार
0: जी,
1: अयूब चौहान साहब और एक चोरी
0: चौधरी रफ्तार, चौधरी चौधरी
1: यार क्या बात है,
0: चौधरी फरियाद
1: स्पेशल, चौधरी फरियाद साहब, चौधरी फरियाद साहब को खास सलाम मेरा, और चंद अशार कतील शिफाई साहब की आपकी नजर करता हूँ
0: जी। अरशाद,
1: वो शख्स कि मैं जिससे मोहब्बत नहीं करता, वो शख्स कि मैं जिससे मोहब्बत नहीं करता, हंसता है मुझे देख के, नफरत नहीं करता,
0: वाह वाह वाह,
1: और पकड़ा ही गया हूँ, पकड़ा ही गया हूँ तो मुझे दार पे खींचो, पकड़ा ही गया हूँ तो मुझे दार पे खींचो, सच्चा हूँ मगर अपनी वकालत नहीं करता।
0: वाह बहुत खूब, बहुत खूब।
1: सच्चा हूँ मगर अपनी वकालत
0: नहीं करता,
1: और क्यों बख्श दिया मुझसे गुनहगार को मौला, क्यों बख्श दिया मुझसे गुनहगार को मौला, मुनसिफ तो किसी से भी रियायत नहीं करता, मुनसिफ तो किसी से भी रियायत नहीं करता, और घर वालों को गफलत पे सभी कोस रहे हैं। मैं दुबई शेर सुनेगा कि घर वालों को गफलत पे सभी कोस रहे हैं, चोरों को मगर कोई मलामत नहीं करता।
0: वाह बहुत खूब।
1: और किस कौम के दिल में नहीं जज्बात इब्राहिम, किस कौम के दिल में नहीं जज्बात इब्राहिम, किस मुल्क पे नमरूद हुकूमत नहीं करता।
0: वाह वाह वाह वाह बहुत खूब, बहुत खूब।
1: और देते हैं उजाले मेरे सजदों की गवाही, देते हैं उजाले मेरे सजदों की गवाही, मैं छुप के अंधेरे में इबादत नहीं करता,
0: मैं छुप कर अंधेरे में इबादत नहीं करता। वाह वाह बहुत खूब।
1: और भूला नहीं मैं आज भी आदाब जवानी, भूला नहीं मैं आज भी आदाब जवानी, मैं आज भी औरों को नसीहत नहीं करता।
0: वाह बहुत।
1: तो इंसान ये समझे कि यहाँ दफन खुदा है, इंसान ये समझे कि यहाँ दफन खुदा है, मैं ऐसे मजारों की ज़ियारत नहीं करता।
0: वाह वाह बहुत खूब, बहुत खूब।
1: और दुनिया में कतील उसका मुनाफिक नहीं, आए हाय क्या हासिले गजल मकता है।
0: अरशाद अरशाद
1: मैं बोल रहा हूँ
0: जी जी,
1: कि दुनिया में कतील उसका मुनाफिक नहीं कोई, जो जुल्म तो सहता है बगावत नहीं करता।
0: वाह वाह वाह वाह वाह,
1: ये सरदार जी तो ना करो पंजाबी समझ आ जाएगी
0: जी जी, समझ लग दी।
1: जुल्म तो सहता है बगावत नहीं करता। और नए कलाम में से कि अब ऐसे चाह के तमन्ना पे क्या सिलाई लगे, अब ऐसे चाह के तमन्ना पे क्या सिलाई लगे, कि کہ دل کو زخم لگے اور انتہائی لگے. ویسے چاہ کے تمنا پہ کیا سرائی لگے کہ دل کو زخم لگے اور انتہائی لگے.
0: انتہائی لگے
1: اور یہی طلب ہے کہ جو عمر بھر ستاتی ہے. یہی طلب ہے کہ جو عمر بھر ستاتی ہے تمہیں خدا نہ کرے شوق آشنائی لگے.
0: تمہیں خدا نہ کرے شوق آشنائی لگے. واہ واہ واہ واہ بہت خوب.
1: اور اسے اڑانے میں لمحہ نہیں لگاتے لوگ. اسے اڑانے میں لمحہ نہیں لگاتے لوگ وہ شیر جس میں تخیل کی سب کمائی لگے.
0: ہاں ہاں واہ واہ بہت خوب بہت خوب.
1: اور اثر پرانی رفاقت کا نفسیات پہ ہے. اثر پرانی رفاقت کا نفسیات پہ ہے وہ جس کو گہری محبت بھی بے وفائی لگے.
0: بہت خوب بہت خوب.
1: اثر پرانی رفاقت کا نفسیات پہ ہے وہ جس کو گہری محبت بھی بے وفائی لگے. اور ایک ہر ایک مرض کے لیے ہے دوا کوئی نہ کوئی. ہر ایک مرض کے لیے ہے دوا کوئی نہ کوئی مگر وہ شخص جسے زوم پارسائی لگے.
0: واہ بہت خوب بہت خوب.
1: جسے پارسائی کا زوم ہو جائے تو علاج نہیں. ہم گنہگار ہیں, گنہگاروں میں شمار ہوتے ہیں اور توبہ کرتے
0: ہیں. تو
1: وہ آج میں نے گیت ریکویسٹ کیا تھا ریفت بھائی نے آن ایئر بھی کر دیا, لیکن میں آپ کی نظر بھی کرنا چاہتا ہوں. شاید آپ کے گوشے گزار بھی ہوا ہو.
0: جی جی
1: رفیع صاحب کا گیت ہے
0: جی
1: کیا تھا یار
0: کہتے ہیں عشق نے ہمیں نکما کر دیا ورنہ آدمی تو ہم تھے کام کے.
1: نہیں نہیں ابھی ابھی ابھی دیر میں آ جائے گا. وہ کیا ہے کہ کتنا دل کے قریب ہے اور میں تو حیران ہو گیا کہ انہوں نے سنا بھی دیا. یعنی انہوں نے میری وہ ریکویسٹ پوری بھی کر دی.
0: جی جی
1: محمد رفیع صاحب کا گیت ہے, بڑا ہی مشہور گیت ہے. نہ جانے کیوں ہمارے دل کو تم دل نہیں سمجھا. نہ جانے کیوں یہ شیشہ توڑ ڈالا. یہ شیشہ توڑ ڈالا پیار کے قابل نہیں سمجھا. نہ جانے کیوں. یہ بڑا عجیب سا سوال ہے محبوب بھائی. میں نے کہا آپ سے بھی عرض کر دیں کہ نہ جانے کیوں ہمارے دل کو تم نے دل نہیں سمجھا.
0: واہ
1: جی
0: کیا بات.
1: تو یہ تمام بے وفاؤں کے نام آپ کے تمام سے بڑی مہربانی گرویندر سنگھ جی. بہت مہربانی سچ سے کہا. اور محبوب بھائی بہت مہربانی وقت دینے کے لیے. اپنا خیال رکھیے گاؤں میں.
0: بہت شکریہ بہت.
1: اللہ
0: جناب یہ تھے بھائی نوی صاحب. آپ کو پتا سوئٹزرلینڈ سے تشریف لاتے ہیں. بہت ہی زبردست شاعری دیکھی جناب. بھائی گرویندر صاحب کیسے ہیں جی؟ شاعری کیسی رہی؟
2: جی
0: اینڈ وہ کہہ رہے تھے اچھا پنجابی تو نہ کرنے کہ وہ تو نہ بھی تواڈے پروگرام وچ جاندے نے سی ضرور آ کے ہم ہوا کرانگے. ہاں جی
2: نہیں ٹھیک ہے ویری نائس
0: جی. میرے تو پہلے یہ پلے کر رہے سن پروگرام جنہ بھی گیت وغیرہ پلے کر رہے سن. میں دوسری سائڈ سے بہ کے یعنی کہ بول رہا سا. تو تھی آ جاؤ اپنے ٹکانے تو تھی اپنے ٹکانے جانے جناب تاکہ سلسلہ جنا سلسلہ وہ نال جوڑیے.